બિનકામ ની ઇર્દ્યાદા ખાડા ની તો આપની ઇર્દ્યાના ઉપયોગ કરસ શાંતિ થઈ લોક કલ્યાણ ના ગુંતા રાતની ત્યાલે કોણતી અપેક્ષા લોકેશ કરતું સ્વતાલે નહીં રાત્યાલે કીર્તિની હાવ ત્યાનું કામ લાગબન ચાલુ રાસ નિસર્ગાના રિવાજ નહીં નિસર્ગશી એકજૂ હત સમાધિ મધાર જાઈશીની શોધ કરત બુદ્ધિ થઈ નવ નવ લયસ મોરે લોકેશના ભલા ગુંતા શીલ સમાધિ પરજ્ઞા રાતીસ આશા લોક શોધ લેવાના ત્યાના પાય થયા તસાજ લાગસ નંબર પરજ્ઞાશીલ કરુણાના પરજ્ઞાના શોધક હાઉ બારીક નિરીક શોધ લેનારા ઠોકાસના અણવામાંથી મોરે યનારા જલમ દાતા રાતસ નહીં તેના ભાવના ઉથય અને રાત નહીં તો કઠોર દગડેસ ના માઈ ત્યાં લોક કલ્યાણની હાવ રાસ એટલે તો કરસ પરજ્ઞામાંથી શીલની નિર્મિતી ત્યાં મધારલા પીડી ભાવ म्हणजे करुणा आपला ज्ञानला ठेवा कामे व लोक कल्याण म्हणता हाय भूमिका करुणाला रस्ता थाई वैती ठेवस आणि असल संस्कारसना उगम मानसेसमा होई गया असा ठप्पा मारस बात थागता तुन्या परज्ञामुळे सोबरी संस्कार थाई उभरी येल माणूस कसा जोजे या शोध लावा दोन हात दोन पाय दोन डोया एक डोकं एक नाकना पराणी म्हणजे माणूस नाही माणूस अंधानुकूल म्हणजे थाई ते राहणार जोजे विचारी माणूस मान नीतिमत्ता कशी जोजे माणूसनी विचार कसा करो माणूसशी माणूस माणूस सारखं कसं वागो ज्ञानी शिकवणे त्याला तत्व ज्ञानी दिली आणि मग माणूस किना थांब सत्यानं सूत्र माणूसले सापडणं माणूसना संस्कार असणार आडे येणार बट्टा अडथळे असले तू वलांडी घ्या तगाड तू करमकू बांधले आम्ही सरदाले देवपणले आणि अंधा धरमले मी निसर्ग माही जन्मेल माणूसना अंतरंगमा पेरतू माणूस किन तत्व आणि उभा कया असल खरखातीना माणूस वाटता गता तुना तत्व ज्ञानले बिडानी कुवत ज्या माशीन तुना तत्व ज्ञानी अनुभूती जो समजी त्यांना परवास माणूस की कडे लोक कल्याणकडे बाकी नाते तुले आणि तुना तत्व ज्ञानले वाकीशिनी हात जोडतस तुला पाय पडतस तू नाव थाई नवय थाई आखो कराम को वाल कराले दसतस तुले देव म्हणशिनी रुडीसना बिदडासमा बंदी करतस पण तू बलता सपष्ट तुले मालूम शे तुना उत्थय भक्तेस ना परवास देव दावा कराकडे म्हणशी तू बोलना मी तुम्ही मरण मुक्तीना दाता नाही शे मी तुम्हाला रस्ताना म्होरक्या मी धकारस त्या रस्ते तुम्ही चालन शे दखाडेल रस्ता जरी कोणी करम कुबाण करायला लागना पुंजापत्री करायला लागना आपला मल्लेपटी ते चालव्याले लागना तर ते भरमपणा त्यांना खराना रस्तातून दूर जावाना कोणीच कोणा उद्धार करत नाही आपला उद्धार आपणच करणार रास आपला अंदर ज्ञानी ज्योत आपलेच लावानी रास म्हणशी ज्ञानमा ठेवले जोजे हत्त दीप भव स्वतः उजेडना माहीत बना स्वतःना उजेडना रस्ता रात नाही उथय आणि भावनिक बी त्यांना सबळ बुद्धिवाद छे आणि बुद्धी प्रामाण्यवाद मधारला खरा संगे भवतू सब्ब मंगलम भवतू सब्ब मंगलम.